0: 11 मुल्कों में खिदमात अंजाम दे रहा है। आकाशवाणी न्यूज से बात करते हुए दिल्ली के एक दुकानदार योगेश ने कहा कि यूपीआई ने अदायगियों में सहूलत पैदा की है। उन्होंने कहा कि ये सभी के लिए दस्तियाब है और इससे लोगों को फायदा हुआ है।
1: ये 10 साल हो गए पेटीएम को यूज करते हुए, यूपीआई को चेंज की कोई दिक्कत नहीं होती है। और सबसे बड़ी बात है, वॉलेट में पैसे हो ना हो, यूपीआई तो होता ही है। ये बेनिफिट मिला है, अच्छी चीज जो डिस्कवर हुई है।
0: बिहार के एक बाशिंदे सोनू भारती ने कहा कि 2016 में शुरू हुए यूपीआई ने फर्द से फर्द और फर्द से कारोबारी तक लेन देन में हर किसी के लिए सहूलत पैदा की है।
2: एनपीसीआई के द्वारा जो यूपीआई लाया गया 2016 में, जिससे हमारे देश में एक डिजिटल सुविधा के माध्यम से हम लोग आसानी से बैंकों में या फिर किसी भी व्यक्ति को पैसा ट्रांसफर कर रहे हैं, जिसके मदद से एक आम व्यक्ति हो या फिर सब्जी वाले, ठेला वाले, उनके द्वारा भी पेमेंट आसानी से दिया जा सकता है।
0: सिर्फ एक दहाई में यूपीआई ने मुल्क भर में डिजिटल अदायगियों के मामले में यकसर तब्दीली पैदा की है और लेन देन को तेज, सहल और ज्यादा काबिल रसाई बनाया है। नई दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
3: वजीर दिफा राजनाथ सिंह ने स्वदेशी मैन्युफैक्चरिंग को बढ़ावा देने के मकसद से डीआरडीओ के जरिए तैयार की गई मिसाइल सिस्टम टेक्नोलॉजीज को मुल्क की प्राइवेट दिफाई सनत को मुंतकिल करने की मंजूरी दी है। टेक्नोलॉजी मुंतकली का अमल घरेलू सनतों को स्वदेशी पैदावार के काबिल बनाते हुए उनकी ज्यादा शराकतदारी को फरोग देने की राह में अहम संगे मील है। पेश है एक रिपोर्ट।
0: टेक्नोलॉजी की मुंतकली का ये अमल जदीद दिफाई निजामों के डेवलपमेंट और मैन्युफैक्चरिंग के लिए भारतीय सनतों की अहलियत को फरोग देने की खातिर डीआरडीओ की जारी कोशिशों की अक्कासी करता है। इस कदम का मकसद सप्लाई चेन में भारतीय एमएसएमईज और दीगर टेक्नोलॉजी शराकत दारों की शमूलियत की खातिर मौके पैदा करना और घरेलू मैन्युफैक्चरिंग अहलियतों को बढ़ावा देते हुए दिफाई सनती बुनियाद को मुस्तहकम करना है। इस पहल का मकसद कार्रवाई जाती सलाहियत में इजाफा करना, दरामदात पर इन्हेसार कम करना और घरेलू कदर में इजाफा करना है। डीआरडीओ ने जदीद दिफाई टेक्नोलॉजियों की मुंतकली और उन्हें अपनाने को आसान बनाने के लिए भारतीय सनत के साथ मिलकर काम करने और मुल्क की स्वदेशी दिफाई अहलियत को मजीद मुस्तहकम करने के अज़्म का इजहार किया है। नई दिल्ली से सुपर्णा साइकिया की रिपोर्ट के साथ उर्दू खबरों के लिए जमीर रजवी।
3: कौमी सलामती के मुशीर अजीत डोभाल ने आज बीजिंग में भारत चीन सरहदी मामलात और दोनों मुल्कों के दरमियान ताल्लुकात को बेहतर बनाने के सिलसिले में चीन के वजीर खारजा वांग यी के साथ खसूसी नुमाइंदों की बातचीत की। सितंबर की 12 और 13 तारीख को ब्रिक्स समिट में शिरकत के लिए चीन के सदर शी जिनपिंग के इम्कानी दौरे से कबल हुई ये बातचीत अहमियत की हामिल है। जनाब डोभाल और जनाब वांग यी सरहद से मुतालिक बातचीत के तरीक़ेकार के लिए नामजद खसूसी नुमाइंदे हैं, जिसका क्याम 3,400 किलोमीटर से ज्यादा भारत चीन सरहद पर तनाज़े के जामे तौर पर इजाले की खातिर 2003 में हुआ था। बातचीत से पहले जनाब डोभाल ने, जो कल दो रोजा दौरे पर बीजिंग पहुंचे हैं, चीन के नायब सदर हान जेंग से मुलाकात की। सोशल मीडिया की एक पोस्ट पर भारतीय सिफारतखाने ने कहा कि दोनों रहनुमाओं ने सरहदी इलाकों में अमन सुकून को मुस्तहकम करने और दोनों मुल्कों के रहनुमाओं के दरमियान हुए इत्तफाक राय के मुताबिक इक्तिसादी, सियासी और कसीर रुखी बाहमी ताल्लुकात को मजीद बेहतर करने के तौर तरीकों पर तबादला ख्याल किया। मीटिंग के दौरान चीन के नायब सदर ने कहा कि चीन और भारत को दोतरफा ताल्लुकात को कलीदी और तवील मुद्दती नुक्ते नज़र से देखना चाहिए और अपने रहनुमाओं में हुए अहम इत्तफाक राय के सिलसिले में मिलकर काम करना चाहिए। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। कॉमर्स और सनतों के वजीर पीयूष गोयल ने डेटा सेंटर्स के लिए भारत को पुरकशिश मुकाम करार देते हुए कहा कि भारत इस शोबे को डेवलप करने के लिए जापानी कंपनियों के साथ काम कर सकता है और भारत ने इस शोबे की बड़ी आलमी कंपनियों के जरिए 200 अरब डॉलर की सरमायाकारी की अहदबस्तगी हासिल कर ली है। आज टोक्यो में मईशत, तिजारत और सनत के जापानी वजीर अकाजावा रुसई से मुलाकात के दौरान जनाब गोयल ने यह बात कही। जनाब गोयल ने कहा कि इस साझेदारी की चार सुतूनों में दर्जाबंदी की जा सकती है, जो इस तरह हैं: तिजारत में इजाफा, टेक्नोलॉजी इश्तराक को मुस्तहकम करना, सरमायाकारी को फरोग देना और सियाहत को बढ़ावा देना। वजीर खारजा डॉ एस जयशंकर ने कल रात मॉस्को में रूस के अपने हम मनसब सरगई लावरोफ के साथ वसीतर मामलात पर बातचीत की। सोशल मीडिया की एक पोस्ट पर डॉ जयशंकर ने कहा कि उन्होंने बाहमी इश्तराक, इलाकाई मामलात, عالمی چیلنجوں اور کثیر رخی معاملات پر تبادلہ خیال کیا۔ روس کی سرکاری نیوز ایجنسی تاس نے کہا ہے کہ دونوں وزرائے خارجہ نے یوکرین، ایران اور افغانستان سے متعلق موجودہ صورتحال پر بھی بات چیت کی۔ اس سے قبل ڈاکٹر جے شنکر نے روس کے صدر ولادیمیر پوتن سے ملاقات کی اور طرفین نے تجارت، توانائی، کھاد اور نیوکلیائی اشتراک جیسے اہم شعبوں اور اقتصادی تعلقات پر تبادلہ خیال کیا۔ چیف انتخابی کمشنر گیانش کمار نے کہا ہے کہ بوتھ سطح کے افسر بی ایل او بھارتی جمہوریت کی بنیاد ہیں۔ چیف انتخابی کمشنر اتر پردیش کے دو روزہ دورے پر ہیں اور انہوں نے آج لکھنؤ میں تقریباً 500 بوتھ سطح کے افسروں کے ساتھ ایک رابطہ پروگرام میں شرکت کی۔ اس پروگرام میں انتخابی عمل کو زیادہ مؤثر، شفاف، قابل رسائی اور شہریوں پر مرکوز بنانے پر توجہ دی گئی۔ جناب کمار نے کہا کہ ہر بوتھ سطح کے افسر کو ووٹر کام کے لیے خود کو وقف کرنے اور شفافیت کے لیے جانتے ہیں۔
4: بوتھ لیول آفیسر بھارت کے لوک تنتر کی آدھار شلا، ہر بوتھ لیول آفیسر اپنی پاردرشتا اور کرمٹتا کے لیے نہ کیول اپنے بوتھ کے متداتاؤں کے بیچ میں جانا جاتا ہے بلکہ پورے بھارت میں اور پورے وشو میں جانا اور مانا بھی جاتا ہے۔
3: چیف انتخابی کمشنر نے بوتھ سطح کے افسروں سے اتر پردیش میں آئندہ اسمبلی انتخابات کے دوران ووٹنگ فیصد بڑھانے اور ہر اہل ووٹر تک پہنچنے پر زور دیا۔ انہوں نے کہا کہ بھارت میں انتخابات آئین، قانون اور انتخابی کمیشن کی ہدایت کے مطابق مکمل طور پر شفاف طریقے سے انجام دیے جاتے ہیں۔ چیف انتخابی کمشنر نے اس بات کو اجاگر کیا کہ بھارت میں تقریباً 97 کروڑ ووٹر ہیں جو کئی ملکوں میں ووٹروں کی مجموعی تعداد سے بھی زیادہ ہیں۔ انہوں نے کہا کہ انتخابی کمیشن نے لوک سبھا انتخابات کے دوران تقریباً 1.5 کروڑ اہلکاروں کو تعینات کیا تھا، جس سے یہ دنیا بھر میں سب سے بڑی انتخابی تنظیم بن گئی۔ بھارت اور نیوزی لینڈ نے کل ویلنگٹن میں منعقدہ دفاعی اسٹریٹیجک مذاکرات کے دوسرے ایڈیشن کے دوران کھلے، آزاد اور شمولیاتی بھارت بحر الکاہل خطے کی عہد بستگی کے تئیں اپنے عزم کی توثیق کی ہے۔ اس اعلی سطحی مذاکرات کے دوران بحری سلامتی میں اضافہ کرنے، مشترکہ فوجی تربیت اور مجموعی دفاعی اشتراک پر توجہ مرکوز کی گئی۔ وزارت دفاع نے ایک بیان میں کہا کہ دونوں وفود نے حال ہی میں تشکیل دی گئی اسٹریٹجک شراکت داری کو آگے بڑھانے سے متعلق جامع بات چیت کی۔ اس دوران بھارت نیوزی لینڈ اسٹریٹجک شراکت داری روڈ میپ 2030 میں وضع کیے گئے اسٹریٹجک اہداف کے نفاذ سے متعلق کلیدی نکات پر غور و خوض کیا گیا۔ زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے نوجوان طلبہ کو زرعی ڈگری پروگراموں کی تربیت سے لیس کرنے کی اہمیت پر زور دیا ہے۔ جناب چوہان نئی دلی میں آئی سی اے آر انسٹیٹیوٹس کے وائس چانسلر اور ڈائریکٹروں کی کانفرنس کے افتتاح کے بعد اظہار خیال کر رہے تھے۔ زرعی تعلیم کے بارے میں بولتے ہوئے جناب چوہان نے کہا کہ اس طرح کی تعلیم کلاس روم میں نہیں دی جا سکتی اور یہ دیگر کسانوں کے کھیتوں میں دی جانی چاہیے۔ جناب چوہان نے یونیورسٹیوں پر زور دیا کہ وہ موجودہ وقت کی بڑھتی ضرورتوں سے ہم آہنگ رہنے کے لیے اے آئی پر مبنی ٹولز کا استعمال کرتے ہوئے اپنے طریقۂ تعلیم میں تبدیلی لائیں۔ جناب چوہان نے وائس چانسلر سے اپیل کی کہ وہ اپنے طلبہ کے ساتھ غیر رسمی تعلقات قائم کریں تاکہ وہ ان سے زیادہ مستفید ہو سکیں۔ صارفین کے امور کے محکمے کی سیکرٹری ندھی کھرے نے کہا ہے کہ کاندا ایکسپریس کے ذریعے 800 میٹرک ٹن پیاز دلی پہنچ رہی ہے۔ سوشل میڈیا پوسٹ میں سیکرٹری نے بتایا کہ نیفیڈ، این سی سی ایف اور کیندریہ بھٹار کے سٹورز میں یہ پیاز 35 کلوگرام کے حساب سے فروخت ہوگی۔ محترمہ کھرے نے مزید بتایا کہ کاندا ایکسپریس پہلے چنئی، ایرناکولم، مدورئی اور گوہاٹی پہنچے گی۔ صدر جمہوریہ دروپدی مرمو نے اونم اور عید میلاد النبی کے موقع پر لوگوں کو مبارکباد دی ہے۔ اپنے پیغام میں صدر جمہوریہ نے کہا کہ اونم فصل کی کٹائی پر فطرت کے تئیں تشکر کے اظہار کا موقع ہوتا ہے۔ انہوں نے کہا کہ کشتیوں کی دوڑ، لوک رقص، موسیقی اور کھیلوں کے مقابلے اس تہوار کی اہم روایات میں شامل ہیں، جس سے کیرلم کی ثقافت اور اقدار کی عکاسی ہوتی ہے۔ انہوں نے کہا کہ یہ تہوار لوگوں کو ملک کی ترقی میں تعاون کرنے کے لیے تحریک دے گا۔ عید میلاد النبی کے موقع پر اپنے پیغام میں صدر جمہوریہ نے کہا کہ عید میلاد النبی پیغمبر محمد صلی اللہ علیہ وآلہ وسلم کی تعلیمات کو یاد کرنے کا موقع ہے، اور انہوں نے کہا کہ پیغمبر محمد صلی اللہ علیہ وآلہ وسلم کے نظریات ہم وطنوں کو سب کی شمولیت والے اور ایک ترقی یافتہ ملک کی تعمیر کی خاطر سرگرمی سے حصہ لینے کی تحریک دیتے ہیں۔ مردوں کے کرکٹ میں کولمبو ٹیسٹ کے تیسرے دن میزبان سری لنکا نے بھارت کے خلاف اپنی پہلی اننگز میں 8 وکٹ کے نقصان پر 265 رن بنا لیے۔ اس کے بعد بارش کی وجہ سے کھیل روک دیا گیا۔ سری لنکا 238